0: जी खवातीन हजरात जुड़े हुए हैं आप हमारे साथ, आप समाप्त कर रहे हैं पयाम सुबह की नशरियात और लाइव इंटरैक्टिव प्रोग्राम चल रहा है। इस वक्त पे हम बात कर रहे हैं आज डॉक्टर जुबैर रशीद साहब से, जो कि एक हार्ट स्पेशलिस्ट है। अमराज कल्ब, ये जो दिल के मर्ज है बहुत सारे हैं और हर एक शख्स इस वक्त पे किसी न किसी तरीके से, किसी न किसी सूरत में इस दिल की शिकायत ज़रूर कर रहा है, चाहे नगमे हो चाहे बाहर की बात हो। हमारे साथ डॉक्टर साहब जुड़े हुए हैं, हमने बात तो की कि क्या कुछ मामलात हो सकते हैं, क्या कुछ वजूहात हो सकते हैं। अब हम बात करने की कोशिश करेंगे सिम्टम्स की। जैसा आपने अभी बहुत खूब बताया कि अचानक कोई चीज़ नहीं होती, तो यम असीम वार्निंग्स आसान یم وارنگس کیا ہیکو اس نیت کہ شاید ما آسی ہے کیونکہ اس واریہ تیت چیز گسان یم اس بالکل نظر انداز کران تو ایکس عام انسانس ہیلدی انسانس کم کم سائنس پزن وچھنے کے شاید ما خدا نہ خواستہ ما سے ہارٹ کے مسئلہ
1: یہ ونو تو بالکل مطلب یس میں ونن کا تو مگر ونو تو ہے کہ نظر انداز کرن
0: بالکل
1: اس چھ کا تے مائنر سمٹم چ آسن تو اس چھ نظر انداز کر ول کیا پھر تھوڑا سا ما کرو مینج اچھی مینج کر پٹکیولرلی کن سات فار ایگزامپل اخ مثال ون بہ کن سات یپ کھوڑ نڑ کر دگ یا تھوڑا سا سو مائلڈ چیسٹ پین ہچ کر پکن وز یا تھوڑا سا

0: सबसे बढ़िया है जम्मू कश्मीर एग्रीकल्चर प्रोडक्ट्स. आई टेक एग्जांपल ऑफ इवन एप्पल व्हिच इज क्वाइट पॉपुलर, देन सैफ्रॉन, दीज ऑल क्वाइट इनोवेटिव यू नो प्रोडक्ट्स, इवन जेम्स. सो दीज ऑल नॉट अवेलेबल एनीवेयर इन दिस यू नो वर्ल्ड, वेरी रेयर काइंड ऑफ प्रोडक्ट्स. ये प्रोडक्ट्स हम एआई यूज करके वी कैन एबल टू प्रमोट, एंड नॉट ओनली दैट इवन इन एडुकेशन सिस्टम. सो व्हाट एवर लिमिटेड यूनिवर्सिटीज, लिमिटेड कॉलेजेस एंड स्कूल्स व्हिच वी हैव इन जम्मू कश्मीर, देयर इज अ नीड ऑफ मोर awareness on artificial intelligence. And also the other advantage is today when we are talking from work from home, since the female population is more in Jammu Kashmir and the literacy rates are low with female thing, so the AI can able to help you know, giving basic knowledge on AI, basic you know how they can work using AI tools. So this can able to help very large state like Jammu Kashmir. Our organization Vision Digital India working towards that. I visited multiple times to Jammu Kashmir. I met large number of educational leaders from this Jammu Kashmir leader, Ladakh region, you know, trying to establish a lot of new things in Jammu Kashmir, where we are part of doing a lot of training programs, collaborating with university, central university, collaborating with some of the top colleges and the schools. And we also recruited a lot of people from your region, the Jammu Kashmir region, where we see a lot of potential, where they can able to influence, educate, and also take advantage of native thing. And already they are on work. They are touring to different parts of Jammu Kashmir, trying to educate people on artificial intelligence.
1: Thank you very much, Dr. Harikrishna Maramji.
0: Thank you, sir.
1: سامعین، اس کے ساتھ ہی خصوصی پروگرام کے آج کے اس شمارے کا وقت اختتام کو پہنچتا ہے. اگلے شمارے میں ہم آپ سے دوبارہ ملاقات کریں گے. ہمیں اجازت دیں. خدا حافظ.
2: سامعین، آپ سماعت کر رہے تھے شعبے خبر کا یہ خصوصی پروگرام. مہمان ڈاکٹر ہری کرشنا مارم، آرٹیفیشل انٹیلیجنس ایکسپرٹ بنگلورو. میزباں طارق راتھر. یہ آکاشوانی سری نگر ہے.